0: और तुमसे पहले भी पैगंबरों के साथ तमस्खुर होते रहे हैं, सो जो लोग उनमें से तमस्खुर किया करते थे उनको तमस्खुर की सजा ने आ घेरा।
1: قل سيروا في الأرض ثم انظروا كيف كان عاقبة المكذبين
0: کہو کہ اے منکرین رسالت ملک میں چلو پھرو پھر دیکھو کہ جھٹلانے والوں کا کیا انجام ہوا
1: قل لمن ما في السماوات والأرض قل لله كتب على نفسه الرحمة

0: और वही तो है जो रात को सोने की हालत में तुम्हारी रूह कब्ज कर लेता है और जो कुछ तुम दिन में करते हो उससे खबर रखता है, फिर तुम्हें दिन को उठा देता है ताकि यही सिलसिला जारी रखकर जिंदगी की मुद्दत मौय्यन पूरी कर दी जाए। फिर तुम सबको उसी की तरफ लौट कर जाना है। उस रोज वो तुमको तुम्हारे अमल जो तुम करते रहते हो एक एक करके बताएगा।
1: وهو القاهر فوق عباده ويرسل عليكم حفظة حتى إذا جاء أحدكم الموت توفته رسلنا وهم لا يفرطون
0: اور وہ اپنے بندوں پر غالب ہے اور تم پر نگہبان مقرر کیے رکھتا ہے یہاں تک کہ جب تم میں سے کسی کی موت آتی ہے تو ہمارے فرشتے اس کی روح قبض کر لیتے ہیں اور کسی طرح کی کوتاہی نہیں کرتے۔
1: ثم ردوا الى اللہ مولاہم الحق الا له الحکم وهو اسرع الحاسبین
0: پھر قیامت کے دن تمام لوگ اپنے مالک برحق خدا تعالی کے پاس واپس بلائے جائیں گے۔ سن لو کہ حکم اسی کا ہے اور وہ نہایت جلد حساب لینے والا ہے۔

0: और जैसा हमने तुमको पहली दफा पैदा किया था ऐसा ही आज अकेले अकेले हमारे पास आए, और जो मालो मता हमने तुम्हें अता फरमाया था वो सब अपनी पीठ पीछे छोड़ आए, और हम तुम्हारे साथ तुम्हारे सिफारशियों को भी नहीं देखते जिनकी निस्बत तुम ख्याल करते थे कि वो तुम्हारे शफी और हमारे शरीक हैं। आज तुम्हारे आपस के सब ताल्लुकात मुनक़ता हो गए, और जो दावे तुम किया करते थे सब जाते रहे।
1: إِنَّ اللَّهَ فَالِقُ الْحَبِّ وَالنَّوَى يُخْرِجُ الْحَيَّ مِنَ الْمَيِّتِ وَمُخْرِجُ الْمَيِّتِ مِنَ الْحَيِّ ذَلِكُمُ اللَّهُ فَأَنَّى تُؤْفَكُونَ
0: بے شک خدا ہی دانے اور گٹھلی کو پھاڑ کر ان سے درخت وغیرہ اگاتا ہے، وہی جاندار کو بے جان سے نکالتا ہے اور وہی بے جان کا جاندار سے نکالنے والا ہے، یہی تو خدا ہے، پھر تم کہاں بہکے پھرتے ہو۔
1: فالق

0: नंबर वन रेडियो स्टेशन FM 92.6 यूसीपी की दुनिया, यूसीपी की दुनिया।
1: Sufi sings who? That which is, that which was, that which will be.
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود بگرداند زمین را این رادیو FM 92.6 است بشنوید جهان یو سی پی
3: ایک نیا انداز
4: ایک نئی سوچ
3: एक नई पहचान
4: एक नई लगन
3: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान
4: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबे इल्म के किरदार से
3: और जहां बातें हो मुस्तकबिल की मालूमात की और बहस व तकरार हो आने वाले वक्त की
4: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन
3: जब मिलती है लगन
4: मेहनत
3: कामयाबी और खुलूस
4: तो बनती है
3: यूसीपी की दुनिया
4: आप सुन रहे हैं FM 92.6
3: सुनते रहिए
5: बिस्मिल्लाहिर्रहमानिर्रहीम अस्सलाम वालेकुम मेरे मौजूद सामईन एक दफा फिर आपकी खिदमत में हाजिर हूँ डॉक्टर सैयद करार हैदर आपका मेज़बान हमेशा की तरह आज हम एक नए डिपार्टमेंट के साथ हाजिर हुए हैं डिपार्टमेंट तो पुराना है लेकिन रिकॉर्डिंग में नया है जिसका नाम है डिपार्टमेंट ऑफ मैथमेटिक्स जो कि कुदरत की ज़बान जिसमें लिखा जाता है ना वो मैथमेटिक्स है और मैं खुशनसीब हूँ कि आज हमारे साथ स्टूडियो में मौजूद हैं मैथमेटिक्स के हेड ऑफ़ द डिपार्टमेंट नन अदर देन डॉक्टर शाहिद सईद सिद्दीकी साहब जिनका एक बहुत तवील तजुर्बा है खुद ही बताएंगे उनके साथ हमारी दो बच्चियाँ मेरे नज़दीक तो बच्ची हैं क्योंकि मेरे हाथों से इनकी सिलेक्शन हुई एक हैं मिस सबा नईम और उनके साथ मौजूद हैं मिस रोशा ताहिर तो आइए बगैर किसी तवक्कुफ के अपने प्रोग्राम का आगाज़ करते हैं डॉक्टर साहब यानी मेरी मुराद डॉक्टर शाहिद सईद सिद्दीकी से है डॉक्टर साहब आप मुझे अपना मुख्तसरन तारुफ़ करवाइए डेढ़ से दो मिनट कि आपने अपने तालीमी सफ़र का आगाज़ कैसे किया
6: शुक्रिया बहुत बहुत मुझे मौका मिला मैंने पंजाब यूनिवर्सिटी से एमएससी की और फिर ब्रूनेल यूनिवर्सिटी लंदन से पीएचडी की और पंजाब यूनिवर्सिटी ही में कंटिन्यू रहा और मैं वहाँ मेरे मुझे एचएससी बेस्ट यूनिवर्सिटी टीचर अवार्ड भी पंजाब यूनिवर्सिटी की तरफ से मिला और पहले बैच में टेन्योर्ड प्रोफेसर की हैसियत से और चेयरमैन की हैसियत से मैं रिटायर हुआ उसके बाद मैंने डायरेक्टर जनरल अब्दुल सलाम स्कूल ऑफ मैथमेटिकल साइंसेस में दो साल रहा और 2017 मार्च में FYT में UCP ज्वाइन किया और आज कल मैं यहाँ मैथमेटिक्स में HOD हूँ और हमारा ये जो मैथमेटिक्स डिपार्टमेंट है ये सेंट्रलाइज्ड मैथमेटिक्स डिपार्टमेंट है और बहुत बड़ी टीम है हमारी हमारे फैकल्टी मेम्बर्स भी 23 फैकल्टी मेंबर्स हैं जो मेरे ख्याल में दूसरे डिपार्टमेंट्स के नस्बत भी ज़्यादा हैं क्योंकि हम UCP के 8 फैकल्टीज़ को कैटर कर रहे हैं और इन फैकल्टीज़ में 180 के करीब हमारे सेक्शन हो जाते हैं तमाम फैकल्टीज़ में 9 हमारे PhD फैकल्टी मेंबर हैं 23 में से और 13 जो हैं वो नॉन PhD हैं 30 के करीब विजिटिंग फैकल्टी भी हम देख रहे हैं और हमारे जो प्रोग्राम यहाँ ऑफ़र किए जा रहे हैं वो BS मैथमेटिक्स है MPhil और PhD मैथमेटिक्स भी चल रहा है और आइंदा हमारा प्रोग्राम BS मैथमेटिक्स विद डेटा साइंस ऑफ़र करने का
5: बहुत शुक्रिया डॉक्टर साहब जैसे कि मैंने आपको अपने इंट्रो में बताया डॉक्टर साहब तो ख़ुद अपनी ज़ात में एक जहान आबाद किए हुए बैठे हैं और हम खुशनसीब हैं कि हमें इस तरह के तजुर्बाकार और काबिल हेड ऑफ़ द डिपार्टमेंट की खिदमात हासिल हैं अब मैं जानना चाहूँगा क्योंकि कहते हैं ना कि वजूद जन से है तस्वीर कायनात में रंग तो हमारी दोनों बच्चियाँ ये बैठी हैं ये कायनात में रंग का बायस हैं और मैं अब جن سے سوال کروں گا وہ ہیں مس روشا طاہر. اور مجھے یہ اعزاز حاصل ہے جب میں فیکلٹی آف انفارمیشن ٹیکنالوجی میں ہوتا تھا تو ان دونوں بچیوں کو یعنی مس روشا طاہر ان کے ساتھ جو مس صبا نہیں بیٹھی ہیں میرے ہوتے ہوئے ہی آئی تھیں. میں بغیر کسی توقف کے مس روشا طاہر سے پوچھنا چاہوں گا کہ آپ نے کب جوائن کیا ایف او آئی ٹی اور آپ کب منتقل ہوئیں شفٹ ہوئیں یہاں ایف او ایس ٹی میں؟
7: السلام علیکم. سو دس از روشا طاہر. جیسے سر نے بہت زیادہ اچھا تعارف کروا دیے اس کی حقدار شاید میں نہیں ہوں, لیکن پنجاب یونیورسٹی سے میں نے ایم فل گریجویٹ کیا تھا 2018 میں. اینڈ دین دی فرسٹ جاب دیٹ آئی اپلائیڈ فار واز ایٹ جی یو سی پی اینڈ الحمد للہ آئی گاٹ سلیکٹڈ. سو اس میں ایک انٹرسٹنگ چیز یہ ہے کہ ڈاکٹر شاہد سعید صدیقی واز مائی ٹیچر ایٹ پنجاب یونیورسٹی وین آئی واز ان مائی ففتھ سیمسٹر. اس میں سر ٹاٹ می ٹوپولوجی اینڈ ابھی تک میں یہی کہتی ہوں کہ سر شاہد سے بیسٹ ٹیچر مجھے آج تک نہیں ملا ہے اینڈ ہز وے آف ٹیچنگ از جسٹ سو آؤٹ اسٹینڈنگ دیٹ اٹ انسپائرڈ می ٹو اپلائی فار ٹیچنگ. اس ٹیچنگ جاب میں آنے کا ریزن ہی سر شاہد ہے, میرے لیے ایک انسپریشن ہے. سو 2018 میں آئی اپلائیڈ ان یونیورسٹی آف سینٹرل پنجاب اینڈ دین آئی گاٹ سلیکٹڈ ایز وزٹنگ لیکچرر. اینڈ دین آفٹر ون ایئر الحمد للہ آئی گاٹ سلیکٹڈ ایز پرماننٹ لیکچرر ان فیکلٹی آف سائنسز وچ از ناؤ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی. اینڈ دین آفٹر اے ایئر اینڈ اے ہاف اٹ واز ایکسپینڈیڈ ان ٹو فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی اینڈ ناؤ مارچ 2 مارچ کو کچھ ڈیز بعد میں 6 ایئرز ہو جائیں گے میرے یو سی پی میں الحمد للہ. اینڈ اب مجھے لگتا ہے کہ یہ بہت جلدی ٹائم گزر گیا ہے, 6 ایئرز بہت زیادہ ہوتے ہیں اینڈ مور دین ہاف اے ڈیکیڈ, بٹ اٹس بین این امیزنگ ایکسپیرئنس الحمد للہ.
5: مس روشا, جیسے کہ آپ نے اپنے تعارفی کلمات میں بتایا کہ آپ کا پہلا تجربہ پڑھانے کا یو سی پی میں تھا اور ایف او آئی ٹی میں آپ نے پڑھایا میتھمیٹکس ڈپارٹمنٹ میں. میں اپنے سامعین کے فائدے کے لیے یہ پوچھنا چاہوں گا کہ وہ پہلے دن کلاس روم میں گئیں تو وہ کیسا تجربہ تھا, اس کے بارے میں ہمیں بتائیے 2 سے 3 منٹ.
7: سر 2018 میں میں نے گریجویٹڈ, آئی واز جسٹ 24 ایئرز اولڈ اینڈ 2 منتھس پہلے میں گریجویٹ ہوئی تھی اینڈ اسٹوڈنٹس جن کو میں پڑھا رہی تھی وہ میرے سے 2-3 سال چھوٹے تھے اینڈ لیکن آئی فیل پراؤڈ دیٹ مجھے ان کو لے کر چلنے میں ان کو ہینڈل کرنے میں الحمد للہ کوئی مسئلہ نہیں ہو. آئی واز گیون 7th سیمسٹر اینڈ الحمد للہ فرسٹ ڈے سے اینڈ تک کوئی ڈسپلنری ایشو نہیں ہوا اینڈ آئی اسٹارٹڈ لرننگ فرام ڈے 1. میں صرف یہ نہیں ہے کہ اسٹوڈنٹس تک آپ نے نالج ٹرانسفر کرنا ہے, میرا یہ ہوتا ہے کہ میں جتنا ان سے لرن کر سکوں, کیونکہ کہتے ہیں نا کہ جو آپ کی نیکسٹ جنریشن ہوتی ہے وہ آپ سے 10 ایئرز اہیڈ ہوتی ہے, تو ان سے ہم جتنا لرن کر سکتے ہیں کرنا چاہیے, نہ کہ یہی سمجھنا چاہیے کہ ہمیں سب کچھ آتا ہے. تو ان 6 ایئرز میں میرا انٹرسٹ اور ڈیولپ ہو گیا کہ میتھمیٹکس کیونکہ ہر جگہ پہ ہوتا ہے, ہر سائنس میں ہر فیلڈ میں اس کی بیسز ہوتی ہے, تو انفارمیشن ٹیکنالوجی میں میرا انٹرسٹ ڈیولپ ہو گیا اس کے ساتھ کہ میں نے اس میں پروگرامنگ لینگویجز سیکھنا اسٹارٹ کر دی اینڈ اس ٹیچنگ کریئر میں میں نے اپنے اکیڈیمک کریئر سے زیادہ سیکھا ہے. سو اینڈ ابھی بھی میں لرن کر رہی ہوں کہ آئی وش ٹو ڈیولپ نیو اسکلس اینڈ اس کو پھر امپلیمنٹ کر کے, اور ٹیچنگ اسٹائل میں بھی جو میں پہلے ایکسپیرئنس کرتی تھی کہ ہمارے ٹیچرس کو تھوڑا ڈفرینٹ پڑھانا چاہیے, اس کو یہاں پہ یو سی پی میں امپلیمنٹ کرنا بہت مطلب اچھا لگتا ہے, کیونکہ یہاں پہ جو انوائرمنٹ ہے نا بہت زیادہ کمفرٹیبل ہے, نان ٹاکسک انوائرمنٹ ہے کہ یہاں پہ آپ کو you are heard here. اگر آپ کوئی اوپینین دے رہے ہیں تو اس کو بہت اچھے طریقے سے سنا جاتا ہے اور پھر اس کو امپلیمنٹ بھی کیا جاتا ہے اگر وہ آبویسلی ویلڈ ہو تو.
5: اب ہم چلتے ہیں ایک بریک کی طرف اور کہیں مت جائیے گا, سنتے رہیے گا FM 92.6 UCP کی دنیا.

0: University of Central Punjab, FM 92.6, UCP Ki Duniya.
1: मेरे प्यारे सामईन, आप जानते हैं कि आप सुन रहे हैं यूसीपी की दुनिया और हम एफओएसटी का प्रोग्राम कर रहे हैं हफ्तावार, जिसको वीकली बोलते हैं, यानी फैकल्टी प्रोग्राम, जिसमें आज नौबत है, फारसी में नौबत बोलते हैं, उर्दू में बारी बोलते हैं। आज बारी है मैथमेटिक्स डिपार्टमेंट की और मैंने आपको तारुफ करवाया, तमाम लोग मेरे साथ मौजूद हैं। मैं मैम रोशा की तरफ हैं तो बहुत छोटी, लेकिन इज्जत के लिए, ताजीम के लिए, तकरीम के लिए मैं इनको मैम बोल रहा हूँ कि आप मुझे ये बताइएगा कि आप इसके अलावा भी कुछ काम करती हैं। मैं जानता हूँ उनमें से एक काम ये है, जो भी हमारे एफएसटी में कोई भी ऐसा जो काबिल ज़िक्र वाक़ रूनुमा होता है, आप उसको फेसबुक पे लगाती हैं। बताइए वो तजुर्बा कैसे है, उस पर आप कैसे काम करती हैं। ओवर टू यू।
2: थैंक यू सर। सर ये बहुत इंटरेस्टिंग क्वेश्चन है, क्योंकि जैसी मेरी पर्सनैलिटी है, आई लाइक टू स्टे अपडेटेड, और जो लेटेस्ट ट्रेंड्स होते हैं उनके साथ मुझे होता है कि आई शुड बी अपडेटेड, क्योंकि हमने यंगस्टर्स को पढ़ाना होता है। तो इफ़ वी स्टे इन टच विद सोशल मीडिया, जो कि आजकल यंगस्टर्स की लैंग्वेज है, तो वी कैन कम्युनिकेट बेटर। तो क्लासरूम्स में भी इसका बहुत इफेक्ट होता है कि हमें लेटेस्ट ट्रेंड्स, लेटेस्ट जो भी पूरी वर्ल्ड में जो भी लेटेस्ट ट्रेंड्स हैं, हम उनसे अवेयर रहेंगे तो ही हम स्टूडेंट्स के क्वेश्चंस का आंसर कर सकेंगे। तो इस वजह से जो फेसबुक एंड इंस्टाग्राम एंड लिंक्डइन, जो भी सोशल मीडिया प्लेटफॉर्म्स हैं, डॉक्टर हाफिज़ा रिजवाना कौसर गिव मी दिस अपॉर्चुनिटी टू हैंडल दिस प्लेटफॉर्म्स। सिंस देन आई हैव बीन अपलोडिंग ऑल द लेटेस्ट इवेंट्स दैट्स बीन हैपनिंग एट एफओएसटी। तो उसमें हमारे पास जितनी भी इवेंट्स होते हैं, जो कि अल्हम्दुलिल्लाह काफ़ी ज़्यादा है माशाल्लाह, आई हैव टू पोस्ट डेली, बट इसमें मुझे ये सेटिस्फैक्शन मिलती है कि दे आर अवेयर कि हमारा एफओएसटी डिपार्टमेंट किस लेवल तक कौन से काम कर रहा है। तो स्टूडेंट्स भी उस ऑब्वियसली उन सब पेजेस को फॉलो करते हैं, तो उनको एप्लीकेशंस का पता चलता है, उनको ये होता है कि एफओएसटी किसी से पीछे नहीं, क्योंकि अगर हम पूरी वर्ल्ड में यूनिवर्सिटीज़ देखें, दे आर प्रेजेंट सोशली एंड वो बहुत एडवर्टीजमेंट करते हैं, बहुत मार्केटिंग करते हैं, और मोस्टली अब तो 60-70% सोशल मीडिया पर होती है। तो ये बहुत ज़रूरी है, अब तो ये मैंडेटरी हो गया आई गेस। तो इसको मैं कोशिश कर रही हूँ कि इसको थोड़ा और इन्हांस लेवल पे लेके जाया जाए, स्पॉन्सर्ड हो जाए ये एडवर्टीजमेंट्स हमारी सोशल मीडिया पेजेस भी। दैट इज़ इन वर्क्स, बट अल्हम्दुलिल्लाह इट विल बी लॉन्च सून।
1: बहुत शुक्रिया मिस रोशा, आपने बड़े तफसील से बताया और आपकी आवाज़ जो तवानाई और एनर्जी मुझे नज़र आई, वो इस चीज़ की गमाजी करती है कि आप इस काम को दिलचस्पी से करती हैं, बेजारी से नहीं करती, जो कि हम अक्सर कहते हैं मेरे पास इतना टीचिंग लोड है, इतने स्टूडेंट्स को पढ़ाना है। ये मुझे बात आप पे बहुत अच्छी लगती है, बहुत शुक्रिया आपका, बहुत अच्छा लगा, सलामत रहिए। अब मैं बग़ैर किसी हीलो हुज्जत के बढ़ना चाहूँगा, हमारी एक और यंग कॉलीग यहाँ बैठी हैं, मुझे ये एजाज़ हासिल है कि इनको भी मेरे होते हुए सिलेक्ट किया गया, और इनका नाम है मिस सबा नईम, और इनके वालिद भी पढ़ाते रहे हमारे पास आके, इनके साथ इस तरह भी ताल्लुक़ है मेरा, और बग़ैर किसी तवक्कुफ़ के मिस सबा नईम वही सवाल आपसे करूँगा जो मिस रोशा ताहिर से किया था, कि आप जब पहली दफ़ा गई क्लासरूम में, मेरे तो अपने बारे में बताइए, थोड़ा सा तालीमी सफ़र आपका कहाँ से शुरू हुआ और कहाँ इख्तिताम पज़ीर हुआ, और कब आप यूसीपी में आई?
3: थैंक यू सर। मेरा भी तारुफ थोड़ा रोशा की स्टोरी से काफ़ी मैच करता है। आई एम ऑल्सो स्टूडेंट ऑफ डॉक्टर शाहिद सिद्दीकी, हमने पंजाब यूनिवर्सिटी से ग्रेजुएट एमफिल भी वहीं से किया था, बट आई थिंक आई एम 2 years सीनियर रोशा। तो आई जॉइंड यूसीपी इन 2016, और वही मुझे याद है कि आई जस्ट रिसेंटली ग्रेजुएटेड एमफिल किया था, एंड यूसीपी वाज वन ऑफ द फर्स्ट इंस्टीट्यूशन जहां मैंने अप्लाई किया, एंड देन यहां का सिस्टम की बहुत फेयर है कि उन्होंने मुझे मॉक लेक्चर में साथ ही बुलाया, एंड देन ऑन मेरिट मेरा जो है सिलेक्शन भी हो गई थी। सो लेकिन मैथ्स जो है सब्जेक्ट, आई हैव लव्ड मैथमेटिक्स सिंस माई चाइल्डहुड, और साथ उसके टीचिंग जो है वो भी मेरा पेशा, सो दीज टू बोथ थिंग्स कम्बाइंड, सो आई एक्चुअली यू नो लव माई जॉब, आई ऑलवेज बीन आई लव बीन लाइक टीचिंग मैथमेटिक्स।
1: बिल्कुल ठीक, बहुत शुक्रिया आपने अपना तारुफ करवाया। मुझे ये बताइएगा جب آپ نے کلاس روم میں جا کے اناؤنس کیا کہ آپ کا یہ پہلا تجربہ ہے کہ آپ نے نہیں اناؤنس کیا؟
3: نہیں سر, وہی روشا والی اسٹوری کہ آئی واز اگین کوائٹ ینگ, تو مجھے تو یاد ہے کہ اسٹوڈنٹس میں کلاس میں گئی تو دے ایکچولی تھاٹ آئی واز اے اسٹوڈنٹ, لیکن وہی والی بات ہے کہ ہم اس طریقے سے پریپیئر کر کے جاتے ہیں سارا لیسن پلان, سو اٹ واز اگین اے لرننگ ایکسپیرئنس فار می ایز ویل, اور ان کے ساتھ ہی ہم نے لرن بھی کیا ہے. دین جب آپ ٹیچنگ پروفیشن میں جاتے ہیں یو ایکچولی گیٹ ٹو لرن مور, آپ کو اپنے سبجیکٹ کی ڈیپتھ کے بارے میں زیادہ پتہ چلتا ہے. اینڈ ناؤ اٹس بن 8 years, تو اینڈ اسٹل آئی گیٹ ٹو لرن نیو تھنگس ایوری ڈے اگین.
1: بہت شکریہ مس صبا نہیں, ڈاکٹر شاہد صدیقی صاحب, چونکہ آپ میرے ہمسائے بھی ہیں اور میرے قریب ساتھ والے کمرے میں بیٹھتے ہیں, آپ کا کیبن 4 ہے, میرا کیبن 5 ہے, اسی طرح ہم ایف آئی ٹی میں بھی اکٹھے ہی بیٹھتے تھے, لگتا ہے ہم نے اکٹھے ہی یہاں سے جانا بھی ہے, یو سی پی سے میری مراد ہے, دنیا سے نہیں. اللہ آپ کی زندگی مزید طویل کرے, آپ کو حیاتی بخشے. میں آپ سے پوچھنا چاہوں گا کہ آپ کو یو سی پی میں پڑھاتے ہوئے اتنا طویل عرصہ گزر گیا, آپ کیا فرق محسوس کرتے ہیں ایک پبلک سیکٹر یونیورسٹی میں ایک پرائیویٹ سیکٹر یونیورسٹی میں, بنیادی فرق آپ کو کیا نظر آتا ہے؟
4: جی شکریہ بہت بہت. ایکچولی واقعی میں نے جو مین چیز یہاں آ کے دیکھی کہ یو سی پی واز آلریڈی آرگنائزڈ مجھ سے پہلے, تو میں نے اپنا ایک حصہ ضرور ڈالا ہے اس میں, اور وی آر کنٹینیوسلی اسٹرگلنگ کہ ہم اور آگے کی طرف چلیں اور بہتری لائیں, اور مجھے یہ بتاتے ہوئے خوشی ہو رہی ہے کہ لیڈرشپ کا یہی کام ہے کہ اسائن دے رائٹ آف دا رائٹ پرسن, تو میں نے اپنی ٹیم کو جو کام دیا جس میں یہ دونوں بیٹھی ہیں صبا نعیم بھی اور روشا, انہوں نے میری توقعات سے بڑھ کے ذمہ داری نبھائی, اور چونکہ ہمارا سینٹرلائز سسٹم ہے ایف آئی ٹی میں بہت زیادہ سیکشن ہوتے ہیں, تو مجھے وہاں بھی کوآرڈینیٹر بھی انہیں کو بنانا پڑا, ایک کورس میں روشا ہیں اور دوسرے کورس میں صبا نعیم, اور انہوں نے بڑی محنت سے کام کیا اور ابھی بھی یہ لے کے چل رہے ہیں, اور جو بھی میرے ذہن میں امپرومنٹ کے لیے کوئی بھی آئیڈیا آتا ہے یہ ان کو اسی طرح سے امپلیمنٹ کرتے ہیں, اپنی پوری ٹیم کے ساتھ کنٹینیوس میٹنگز بھی کرتے ہیں, اور ہمارا یہاں یہ بھی ہم کر رہے ہیں کام کہ ہر 4 ہفتے کے بعد میں نے اپنی ٹیم سے یہ کہہ رکھا ہے کہ بلکہ تمام سے کوآرڈینیٹر تو اس کو آبزرو کرتے ہیں کہ اسٹوڈنٹس کی پرفارمنس دیکھتے رہیں, تاکہ اینڈ پہ آ کے اگر کوئی یہ کہے کہ کلاس میں 5 بچے فیل ہو گئے تو ہمیں اس کا وہ ہم نے سننا چاہتے ہیں, ہمیں پتہ ہو کہ بچہ کیوں فیل ہو رہا ہے, ٹیچر کی ایفرٹ کہاں چلی گئی ہے, تو ٹیچر جو اور ان کو ان لوگوں کو آئیڈینٹیفائی کریں جو بالکل پرفارم نہیں کر رہے, جو اوپر نہیں آ رہے, دے آر اراؤنڈ 50% مین کے وہ تو مارجن پہ ہیں, کسی وقت بھی کچھ ہو سکتا ہے, تو یہ ایفرٹ ہماری چل رہی ہے اور الحمدللہ آگے اور اس کو بہتر کرنے کی کوشش کریں گے. سمر میں ہم ایک اپنے ورک شاپ بھی کرتے ہیں جس میں ریویو کرتے ہیں اپنے تمام اس کا, تو الحمدللہ میں ہم نے ایف ایم ایس میں مریم ہیں ہماری ٹیچر, ان کو ان کا کلسٹر ہیڈ بنایا ہوا ہے, اور کلسٹر ہیڈ بھی ہیں ہمارے علیحدہ علیحدہ, ڈاکٹر سمیرا کو بھی کلسٹر ہیڈ ہیں, اور کوآرڈینیٹر اس کے علاوہ ہر کورس کے کوآرڈینیٹر اپنی اپنی جگہ کام کر رہے ہیں, اور آگے کی طرف جا رہے ہیں, ایک سنگل فائنل ایگزام اور سنگل یعنی ان کا مڈ ٹرم بھی ہو رہا ہے, اور بچوں کی کاؤنسلنگ بھی ہو رہی ہے, اور ان کو ان کے کلاسز میں ہم وزٹ بھی کر لیتے ہیں, جا کے پوچھ بھی لیتے ہیں کہ کیا مسئلہ ہے, اور میرے پاس ایک بچہ آیا جب میں نے اس کو بلایا کہ بھی آپ کیا مسئلہ ہے, آپ کیوں نہیں کام کر رہے, تو پتہ چلا وہ تو اپنے والدہ سے ناراض ہے, تو میں یہ سمجھتا ہوں کہ ٹیچر شوڈ بی ویری کلوز ٹو ہز اور ہر اسٹوڈنٹس, اس کو پتہ ہونا چاہیے کہ بچہ کام کیوں نہیں کر رہا.
1: جی بہت شکریہ.
3: اس میں میں ایک ایڈ کرنا چاہوں گی, بین اے اسٹوڈنٹ آف اے پبلک یونیورسٹی اینڈ دین ٹیچنگ ان اے پرائیویٹ یونیورسٹی, ایک جو چیز ایز اے ٹیچر میں نے بہت چیز اپنے نوٹ کیا کہ وی ہیو بن کانسٹنٹلی لرننگ, ہماری یہاں پہ ٹیچر ٹریننگ ہوتی ہے, جیسے سر نے ذکر کیا کہ ان آور سمر سیمسٹر وی ایکچولی ڈو ورک شاپس آن میتھمیٹیکل پیڈاگوجی, کہ یہ جو میتھ ہمارا سبجیکٹ ہے بیسکلی تھوڑا سا یا اٹس کائنڈ آف کیا یا آئی در یو آر اے میتھ پرسن اینڈ دین یو آر ناٹ اے میتھ پرسن, اس میتھ کو ہم ڈی بنک کرنے کی ہمیشہ کوشش کرتے ہیں کہ میتھس از اے لینگویج آف یونیورس, تو یہ بہت اہم سبجیکٹ ہے, اور اس کے علاوہ دوسرا کیونکہ ہم جیسے ذکر کیا یو ہیو سین کہ ہمارے میں ینگ ٹیچرز بہت زیادہ ہیں, سو ہم لوگ موسٹلی دے آر سم جنریشن ملینیلس کافی ٹیچرز ہیں, اینڈ دین جو ہماری اسٹوڈنٹ آڈینس ہے دیٹ از جنریشن سی, سو ملینیلس کی یہ تھوڑی سی خاصیت ہوتی ہے کہ ہم اپنے آپ کو بہت جلدی اڈاپٹ کر لیتے ہیں, सो वी आर एबल टू एक्चुअली अंडरस्टैंड कि जनरेशन जो हमारी क्लास में स्टूडेंट्स हैं उनसे हमने किस तरीके से उनको कन्विंस करना है, उनकी लैंग्वेज में हम बात करने की कोशिश करते हैं. सो दिस इज़ समथिंग जो हमारी एक्टिवली लर्निंग होती है, ये हमें डिफ्रेंशिएट करती है फ्रॉम एनी पब्लिक यूनिवर्सिटी.
1: बहुत शुक्रिया डॉक्टर सिद्दीकी साहब, दोबारा आपकी तरफ बढ़ूंगा. मुझे ये बताइएगा कि नॉर्मली साइंस के जो सब्जेक्ट्स होते हैं, जैसे मैथमेटिक्स हो गया, मेरा सब्जेक्ट फिजिक्स हो गया, केमिस्ट्री हो गया, जूलॉजी बॉटनी हो गई, ये थोड़े से ज़रा बच्चों के लिए मुश्किल होते हैं इनको सिमुलेट करना, इनको हजम करना. तो आप मुझे ये बताइए आप किस तरीके से पूरे 4 साल के लिए अपने बच्चों को वहीं रखते हैं और किस तरीके से वो ग्रेजुएट होकर निकलते हैं, उससे पहले अपना रास्ता तब्दील नहीं कर लेते, कोई और डिपार्टमेंट ज्वाइन नहीं कर लेते? मेरा ये आपसे सवाल होगा.
4: जी, इसमें मैं तो ये समझता हूँ कि हमें पहले सेमेस्टर से ही बच्चों को ये बताना चाहिए कि आप किसी एक टारगेट लेकर आए हैं और डिग्री के लिए आ रहे हैं और इसमें अपना जो स्टेमिना है उसको बरकरार रखना है. और यूसीपी की पॉलिसी भी है कि सीनियर टीचर शुरू के सेमेस्टर में ज़रूर पढ़ाएं, और स्पेशली HOD के लिए तो है कि वो एक कोर्स अंडरग्रेड को ज़रूर लें, तो उससे भी इंटरेक्शन काफ़ी बेहतर रहता है. और उन्हें बार बार याद दिलाना पड़ता है कि आपका टारगेट क्या है. मैंने ये ऑब्जर्व किया है कि 7th-8th सेमेस्टर में आके ये फेड अप हो जाते हैं मैथमेटिक्स के, और मैथमेटिक्स बहुत ज़्यादा कंटिन्यूसली पढ़ाना भी बहुत ज़्यादा मुश्किल है. और मैं ये कहा करता हूँ कि टीचर का रोल तो एक चाइल्ड स्पेशलिस्ट की तरह होता है, क्योंकि बच्चा जो है जब उसको पता चलता है कि मैंने डॉक्टर पर जाना है तो और मुझे रोना है, तो वो तो डॉक्टर को देखते ही उसने रोना शुरू कर देना है. तो बेहतरीन चाइल्ड स्पेशलिस्ट वो है जो उसको बहलाएगा, उसको टॉय दिखाएगा इधर उधर के, और उसको इंजेक्शन भी लगा देगा, और उसको बाद में याद आएगा कि मैंने रोना भी है. तो टीचर का रोल ये है कि जो बच्चे पढ़ने भी नहीं आए घर से, अटेंडेंस लगवाने आए हैं, उन्हें बाद में पता चले कि हमें तो पढ़ा के भेज दिया गया. तो ये ही सबसे बड़ी कामयाबी है.
1: मेथोडोलॉजी आपने बयान की
4: तो
1: बहुत अच्छा. और मेरा ख्याल है एक वक्त हुआ चाहता है हम एक और ब्रेक की तरफ बढ़ते हैं. कहीं मत जाइएगा, सुनते रहिएगा.

0: یہ آواز ہے لاہور کی، یہ آواز ہے یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: بسم اللہ الرحمن الرحیم۔ ایف ایم 92.6 یو سی پی کی دنیا کی جانب سے آپ کا میزبان علی حسن حاضر خدمت ہوں۔ جیسے کہ آپ جانتے ہیں، آج کا دن نہایت اہم دن ہے۔ آج کے دن کو منایا جاتا ہے عالمی دنیا میں انٹرنیشنل لٹریسی ڈے کے حوالے سے۔ تعلیم، علم اور شعور زندگی کے وہ حصے ہیں کہ جن کے بغیر زندگی نامکمل ہوتی ہے۔ یونیسکو، یونائٹڈ نیشنز اس کو کیسے لے کے چلتی ہے، کیا پہلو ہیں، انٹرنیشنل لٹریسی ڈے ہے کیا، اور کتنی یوتھ آج بھی دنیا میں علم اور تعلیم سے دور ہے، آج اس حوالے سے بات کرنے جا رہے ہیں۔ میرے ساتھ میرے کو ہوسٹ،
2: میرا نام محمد اسامہ شاد ہے، اور سب سے پہلے تو میں سامعین کو السلام علیکم کہنا چاہوں گا، اور آج جو ورلڈ لٹریسی ڈے منایا جا رہا ہے اسی پر آج ہم بات کریں۔
1: جی بالکل، لٹریسی ڈے کیا امپورٹنس رکھتا ہے، اور اس کی امپورٹنس کے ساتھ ساتھ کیسے یہ انڈیویجولز کو امپاور کرتا ہے، تعلیم کیا شعور دیتی ہے آپ کو، اور کیسے انسان ایک عام انسان سے اشرف المخلوقات بنتا ہے اس شعور اور علم کی وجہ سے۔ تو اسامہ، سب سے پہلے آپ کی طرف آنا چاہوں گا اور یہاں سے یہ آغاز کروں گا کہ ایک عام طرز زندگی کے اندر ہم ایک انسان دیکھتے ہیں کہ وہی انسان ایک مزدور کی ڈیوٹی کر رہا ہے، وہی انسان کسی اعلیٰ فرائض پہ سر انجام ہے اور وہاں پہ وہ اپنے فرائض سر انجام دے رہے اور ایک بڑی اچھی پوزیشن پہ کام کر رہا ہے، کیا یہ شعور کا ہی ڈفرینس ہے؟
2: جی بالکل، شعور کا ڈفرینس ہے، اور آج ورلڈ لٹریسی ڈے ہے، تو اس ورلڈ لٹریسی ڈے پہ ایک موضوع چیز میں آپ کو بتانا چاہوں گا کہ ہم سوچیں کہ اگر ہم جو ہے کوئی بھی ٹیکسٹ ہے لکھا ہوا نہیں پڑھ سکتے، چاہے وہ ہم کوئی چیز لینے گئے ہیں، کوئی شرٹ ہے اس کے اوپر ٹیگ لگا ہوا ہے اس کی ہم چیزیں نہیں پڑھ سکتے، کوئی بھی ہم ٹیکسٹ لکھا ہوا نہیں پڑھ سکتے، میسیجز نہیں پڑھ سکتے، جو کہ عموماً جو الٹریٹ لوگ ہمارے معاشرے میں پائے جاتے ہیں وہ نہیں کر سکتے، تو سوچیں کہ ہم کتنا پیچھے چلے گئے ہیں۔ اب ساری چیزیں ہی جو ہے ٹیکسٹ بیسڈ ہیں، جب ہم نہیں پڑھ سکیں گے تو ہم بہت پیچھے چلے جائیں گے، تو ہم اس چیز کا مقصد ہی بھول جائیں گے کہ ہم نے کس طریقے سے زندگی میں سروائیو کرنا ہے۔
1: بالکل ایسے، جیسے کہ یونائٹڈ نیشنز اس کو 1967 میں فرسٹ ٹائم ورلڈ لٹریسی ڈے منایا گیا اور آج تک اس کو منایا جا رہا ہے۔ ورلڈ لٹریسی ڈے جو امپورٹنس رکھتا ہے وہ یونیسکو کی اس رپورٹ سے ہمیں بڑی آشنا ہو جاتی ہے بات، اور واضح ہو جاتی ہے۔ وہ بات کچھ یہ ہے کہ 739 million یوتھ، اڈلٹس، اسٹوڈینٹس ابھی تک ہیں اس دنیا میں کہ جو علم سے دور ہیں، جو نالج سے دور ہیں۔ تو نارملی ہم جو کچھ ویل سیٹلڈ کنٹریز ہیں یا گروئنگ سٹیجز پہ ہمارے جیسے لاہور جیسے سٹیز آ جاتے ہیں، تو ہم یہ سمجھتے ہیں کہ شاید جو گاؤں ہیں یا آبائی علاقے ہیں ان علاقوں میں تعلیم کا پیٹرن بڑا اچھا ہے یا تعلیم کی جو صورتحال ہے وہ بہت اچھی ہے، تو بالکل ایسا نہیں ہے۔ حقائق سے چیزیں بہت الگ ہیں، اور پوری دنیا میں 739 million لوگ جو بیسک تعلیمی حقوق ہیں ان سے محروم ہیں۔
2: علی، میں ایک اور بات کرنا چاہوں گا کہ ہم سمجھتے ہیں کہ صرف تعلیم حاصل نہ کرنا یہ اس چیز کا نام ہے کہ سکول نہ جانا، یونیورسٹی نہ جانا، کالج نہ جانا۔ مجھے لگتا ہے کہ یہ جو خواندگی ہے، جو الٹریسی ہے، یہ اس سے کہیں زیادہ وسیع ہے۔ ٹھیک ہے، اگر ایک ماں اپنے بچے کو کوئی بھی کہانی پڑھ کر سناتی ہے تو وہ اصل میں خواندگی ہے۔ آپ کیا اس پر کہیں گے؟
1: بالکل اسامہ، آپ نے بالکل 100% ٹھیک کہا۔ اور جیسے گروئنگ کنٹریز ہوتے ہیں لائک پاکستان، انڈیا، اور ان کنٹریز کے لیے، ایشین جو کنٹریز ہیں ہمارے اس وقت، ہمارے لیے تعلیم، میں یہ سمجھتا ہوں کہ شعور کا تو ایک ذریعہ ہے ہی ہے، ہماری گروتھ کے لیے بڑا امپورٹنٹ ہے، ہماری فائنینشیل اکانومیکل گروتھ کے لیے بڑا امپورٹنٹ ہے۔ ہمارے گھر میں اگر دو بیٹے ہیں تو وہ دو بیٹوں کو آپ سمپلی اسکول، یونیورسٹیز، پی ایچ ڈی کراس کرا کے، آپ ان کو مدرسہ کی تعلیم دلوا کے، آپ گھر میں تعلیمی ماحول کے اندر صرف ان کو بٹھا نہیں سکتے یا تعلیمی ایکٹیویٹیز میں صرف انوالو نہیں کر سکتے۔ کیوں؟ ہمارے سسٹم ہی ایسا نہیں ہے کہ وہ فائنینشیل کوئی بینیفٹس آئیں اور گھر کا چولہا چل سکے۔ تو میں یہ سمجھتا ہوں پاکستان جیسے کنٹریز کے اندر تعلیم شعور کے لیے تو ضروری ہے ہی ہے، اپنی بیسک ضروریات زندگی پوری کرنے کے لیے تعلیم بہت زیادہ ضروری ہے۔
2: بالکل بالکل علی، بالکل آپ نے ٹھیک کہا۔ ایک مزدور کا اپنے کام اور اپنے اس کام کے جو حق حقوق ہیں ان کو سمجھنا یہ بھی خواندگی ہے، اور ایک کسان کا جدید معلومات پڑھ کر اپنی فصل کے بارے میں بہتر فیصلہ کرنا یہ بھی خواندگی ہے۔
1: بے شک ایسے ہی آج کل ہم دیکھتے ہیں کہ امریکن جو فارمرز ہیں وہ ہمارے نارمل فارمرز سے بڑا بہتر انداز سے فارمنگ کر رہے ہوتے ہیں، اور اپنا جو نیٹ جو وہ ویٹ نکالتے ہیں، اپنا والیوم نکالتے ہیں اپنی فصل کا، وہ ہماری فصل سے بہت زیادہ ہے۔ ہم یہاں ایک ایکڑ میں اگر 13 بیگز نکال رہے ہیں گندم کے، تو وہ 26 بیگز نکال رہے ہوتے ہیں۔ کیا اس میں فرق ہے؟ فرق ہے کاشتکاری کے شعور میں۔ تو ہمارے فارمرز کو کاشتکاری میں اور زیادہ شعور اس وقت ضرورت ہے، اور الحمدللہ جیسے فارمنگ پاکستان کی بیک بون بنی ہوئی ہے، اس وقت کسان جیسے اس ملک کا جو وہ دایاں بازو بنا ہوا ہے، الحمدللہ ہم چیزوں کو ڈیولپ کر رہے ہیں۔ لیکن یہ ایڈمنسٹریٹو پوائنٹ آف ویو پہ بڑی اس وقت ضرورت ہے کہ تعلیم دی جائے، ورک شاپس رکھی جائیں، ایچ جو ہمارا سیکٹر ہے ہماری زندگی کو گزارنے کا، شاید وہ کسان ہے، وہ لیبر ہے، وہ کسی اچھے طبقے کے لوگ ہیں، اچھا کام کرنے والے لوگ ہیں، ورک شاپ نیشنلی انٹرنیشنلی بڑی ضرورت ہے۔
2: علی، ایک دیکھیں کہ ایک جو نوجوان ہے وہ سوشل میڈیا پر آنے والی خبر کو بغیر سوچے سمجھے اس کو حقیقت سمجھتا ہے اور اس کو پھیلا دیتا ہے، یہ بھی خواندگی کی ہی نشانی ہے، کیونکہ ہم بھی میڈیا کے اسٹوڈنٹ ہیں، آپ بھی میڈیا پڑھتے ہیں، میں بھی میڈیا کا اسٹوڈنٹ ہوں، تو مجھے اس چیز کا آئیڈیا ہے کہ اگر ہم کوئی بھی خبر آ رہی ہے اس کو بغیر سوچے سمجھے، اکثر میڈیا کے لوگ بھی پروفیشنل بھی ایسے کر رہے ہوتے ہیں، اس کو بغیر سوچے سمجھے آگے پھیلا رہے ہوتے ہیں، اور اس کا یہی جو ہے نقصان ہے، ہمیں لوگ کریڈیبل نہیں سمجھتے، اور ہم جب اس طریقے کی کوئی غلطی کر رہے ہوتے ہیں تو وہ میں سمجھتا ہوں کہ وہ ہم پڑھ لکھ کر بھی الٹریسی کا مظاہرہ کر رہے ہوتے ہیں، کیونکہ اگر ہم دیکھیں نا کہ کوئی بھی پرسن ہے وہ اگر اپنے آپ کو کہتا ہے کہ جی میں پڑھا لکھا ہوں، لیکن وہ بغیر تصدیق کیے ہوئے سوشل میڈیا پہ جو بھی خبر آ رہی ہے اس کو شیئر کر رہا ہے، تو میں سمجھتا ہوں کہ وہ بھی الٹریٹ ہے۔
1: اچھا، سب سے پہلے ایک بڑی امپورٹنٹ چیز اسامہ آپ سے بھی ڈسکس کرنا چاہوں گا، اور ہمارے سننے والے تمام لوگوں سے بھی ڈسکس کرنا چاہوں گا۔ جہاں دنیا میں آپ کو نرسری پریپ کلاس میں یہ بتایا جا رہا ہوتا ہے کہ یہ ٹینسز ہوتے ہیں، ایسے سینٹینس بنتے ہیں، ایسے جملے بنتے ہیں، یہ انگلش ہے، یہ اردو ہے، یہ سائنس ہے، ایٹمز ہیں، انرجی ہے، ایکسیلریشن ہے، ڈفرینٹ معیار ہیں، فزکس ہے، میتھ، کیمسٹری سمجھائی جا رہی ہے، وہاں ہماری تعلیمی معیار ایسا بنا دیا گیا کہ ہمارا بچہ وہ 8-9 میں آ کے سیکھ رہا ہے کہ ان ورڈس کی ابریویشنز کیا ہیں۔
2: بالکل،
1: تو یونائیٹڈ نیشنز یہ کہتا ہے کہ ہر 10 بچوں میں سے 4 بچوں کو بنیادی تعلیمی حقوق مل ہی نہیں رہے۔ اگر آپ ایک اچھے جو ہے وہ تعلیم کے اوپر کام کرنے والے لوگ ہیں، تو آپ یہ سمجھتے ہیں کہ آپ ایک گاؤں کے آبائی علاقے کے اندر ایک ٹاٹ دے رہے ہیں، ایک بچے کو اردو میں ایک پرانی کتاب دے رہے ہیں جو کہ آج انٹرنیشنل اسٹڈیز پیٹرن سے 100 سال پرانی ہے۔
2: بالکل ایسی ہے، ڈیجیٹل ڈیوائڈ کی آپ اصل میں بات کرنا چاہ رہے ہیں کہ ڈیجیٹل ڈیوائڈ بہت زیادہ بڑھ گیا۔ اگر ہم دیکھیں نا کہ ہم سمجھتے ہیں کہ آج کے ڈیجیٹل دور میں خواندگی کا مطلب صرف کتاب پڑھنا ہے، ایسا نہیں ہے، کیونکہ یہ دور ڈیجیٹل ہے۔ اگر آپ ان کو جو ہے نا ڈیجیٹل لٹریسی سے محروم رکھ رہے ہو نا، تو پھر مجھے لگتا ہے کہ وہ بچے جتنا مرضی آپ ان کو اردو پڑھائی جائیں، ان کو ایون انگلش بھی پڑھائی جائیں، جب تک وہ ڈیجیٹلی سکلز نہیں سیکھیں گے، وہ یہ نہیں دیکھیں گے مارکیٹ میں اس ٹائم کیا چل رہا ہے ڈیجیٹلی، ان میں وہ ان چیزوں کو موبائل کے تھرو یا اپنے کمپیوٹر لیپ ٹاپ کے تھرو انٹرنیٹ کے تھرو ایکسس نہیں کر پائیں گے، وہ بہت پیچھے رہ جائیں گے، کیونکہ معلومات کی دنیا بہت بڑی ہے، لیکن ہر معلومات درست نہیں ہوتی، یہ بھی ان کو جاننے کے لیے دیکھنا پڑے گا۔ جب وہ کوئی دیکھیں گے انٹرنیٹ کے تھرو یا پھر موبائل فون کے کو سوشل میڈیا کو ایکسس کر کے وہ چیزیں جاننے کی کوشش کریں گے، آئی تھنک مجھے لگتا ہے کہ وہ ہم جو اسٹڈی کرتے ہیں نا کتاب میں یا پھر ہم اسکول کالج جا کے کرتے ہیں، اس سے بھی کئی گنا زیادہ ہم سیکھ سکتے ہیں۔ ہمارے پاس سب سے بڑی یونیورسٹی یوٹیوب ہے، ٹھیک ہے، ہم وہاں سے سیکھ سکتے ہیں۔ اس کے بعد بہت سارے جیسے سوشل میڈیا پہ کورسز پڑے ہوتے ہیں، ایک ویب سائٹ ہے جن کا نام ہے یوڈیمی، وہاں پہ کورسز ہوتے ہیں پیڈ اور فری بہت سارے، تو یہ ہمارے جو گاؤں میں رہنے والے لوگ ہیں ان کو پتہ ہی نہیں ہوتا۔ کیوں؟ کیونکہ وہ پڑھ لکھ بھی جائیں ان کو نہیں پتا ہوتا، کیونکہ ان کے پاس ڈیجیٹل ڈیوائڈ ہوتا ہے، ان کے پاس انٹرنیٹ کی ایکسس نہیں ہوتی۔
1: بالکل اسامہ، آپ نے بڑے اہم پہلو کی طرف اس پروگرام کا رخ کر دیا۔ ہم افریقن بہت سے ایسے کنٹریز دیکھتے ہیں، بہت سے ایسے علاقے دیکھتے ہیں کہ جو بیسک جو ضروریات زندگی ہے یا کھانا ہے اس سے محروم ہے، ہم کہاں ان سے ایکسیپٹ کر سکتے ہیں کہ ان کے پاس ایک اچھی ڈیوائس ہو؟ تو میں یہ سمجھتا ہوں کہ بنیادی طور پہ انڈیویجولی ہر کنٹری کو اس چیز کی ذمہ داری لینی چاہیے کہ کتابوں کی دنیا اب ختم ہو چکی ہے، दुनिया डिजिटलाइज हो चुकी है, जिंदगियां डिजिटलाइज हो चुकी हैं। सबसे पहले अपने तमाम एजुकेशनल सिस्टम्स में बैठे हुए असातजा को डिजिटलाइज किया जाए। उसामा, मैं एक गांव से बिलोंग करता हूं, मैं पर्सनली इस चीज को अंडरस्टैंड कर सकता हूं कि आज टीचर्स को यह पता ही नहीं है कि एआई क्या है, आज के टीचर्स को यह पता नहीं है कि चैट जीपीटी क्या है, आज के टीचर्स को यह पता नहीं है दुनिया कितनी स्मार्ट हो चुकी है। तो सबसे पहले एडमिनिस्ट्रेटिव पॉइंट ऑफ व्यू से अगर हम सोचें तो हमें अपने असातजा को तालीम याफ्ता करना है आज के दौर के लिहाज से, ताकि आज से 26 साल, 25 साल, 30 साल पहले के पढ़े हुए जो असातजा हैं, जो कि इस दौर की इनोवेशन से नहीं गुजर सके उस तरीकाकार से, क्योंकि माजी के बहुत से अरसे से जो है वो एक ही तरीकाकार से तालीम अपनी ले रहे थे, तो मैं ये समझता हूँ उनके लिए बहुत जरूरी है
2: बिल्कुल बिल्कुल
1: जो है वो मॉडर्न लिटरेसी की तरफ आए।
2: अच्छा अली, एक मेरा सवाल है सुनने वालों से भी, वो ये है कि क्या हुकूमत की कोई हिकमत अमली होनी चाहिए ये डिजिटल डिवाइड खत्म करने में, या पाकिस्तान के बच्चों को पढ़ाने में ये हुकूमत की हिकमत अमली कोई होनी चाहिए, या हुकूमत का किरदार होना चाहिए? ये आपसे भी मेरा सवाल है, आपने इसका जवाब भी देना है। और मुझे ये पर्सनली लगता है कि हुकूमत की बजाय, हुकूमत की तो जिम्मेदारी है कि वो पॉलिसीज ऐसी बनाए जो पाकिस्तान के बच्चों में ये जो लिटरेसी इलिटरेसी रेट है इसको कम करे। और मुझे लगता है कि हमारा ये मुआशरे का भी एक फर्ज बनता है कि अगर हमें कुछ पता है तो हम अपने हमसाये की मदद करें, सिखाएं उसको वो चीजें। जिस तरीके से अब मैं छोटी सी एग्जांपल भी आपको देता हूँ, अगर हम डिजिटली कोई स्किल सीख लेते हैं ना, कोई भी स्किल, कोई अमेजोन पे काम करता है, कोई ईबे पे स्टोर अपना बनाता है, कोई वेबसाइट बनाना जानता है, तो वो अपने साथ वाले को कभी नहीं बताता, क्योंकि उसको भी वो स्किल आ जाएगी। ऐसा मुझे लगता है कि ये हमारा मुआशरा ही जब तक ठीक नहीं होगा, अच्छे लोग नहीं होंगे, तो वो हुकूमत भी हिकमत अमली बनाएगी तो वो कोई कारआमद नहीं होगी। आपको क्या लगता है?
1: जी बिल्कुल, आपने ठीक बिल्कुल कहा। मैं इसमें थोड़ा सा एक पॉइंट ऐड ऑन करना चाहूंगा कि इंडिविजुअली आजकल हम दुनिया में देख रहे हैं कि कई दफा हमें बताया जाता है कि शायद जो है वो दुनिया के अंदर फ्री लाउंसिंग बड़ी लाउंच हो चुकी है, आपको तालीम कोई मैटर नहीं करती। हमारी यूथ में एक लहर हम इस वक्त देख रहे हैं कि उनको बताया जाता है कि आप आसान तरीकेकार हैं बहुत से जिंदगी में, जिनसे आप जो है वो पैसे कमा सकते हैं। तो मैं इसकी तरदीद करना चाहूँगा, तालीम आपको शऊर देती है, तालीम आपको एक हुनर देती है, और तालीम आपको ये सिखाती है कि आप जिंदगी में कैसे ग्रो हो सकते हैं।
2: अच्छा अली, ये तो आपने बता दिया कि तालीम ग्रो करना आपको सिखा देती है, और अगर आप कोई भी स्किल सीख के फाइवर पर, अपवर्क पर, guru.com पर, ये सारी प्लेटफॉर्म्स जितने आपने बताए, इन पर कोई आप जो अपनी गिग बनाकर अपनी स्किल बेच रहे हो, वो काम तो ठीक है, वो आपको पैसे कमा के दे सकते हैं, लेकिन वो आपको शऊर नहीं दे सकते जो आपको स्कूल, कॉलेज, यूनिवर्सिटियां देती हैं। और मैं आपकी बात से 100% मुत्तफिक हूं, लेकिन मेरा ये सवाल ये था कि अगर हम गवर्नमेंट की जो पॉलिसीज बनाई जाती हैं उन पे ही सिर्फ डिपेंडेंट रहेंगे कि जी गवर्नमेंट पॉलिसीज बनाएगी तो पाकिस्तानी लोग, जो पाकिस्तानी लोगों के, गरीबों के बच्चे पढ़ना शुरू कर देंगे, तभी हम उस पे ही इन्हसार करते रहेंगे, तो मैं कहता हूं कि हम कभी भी सक्सेसफुल नहीं हो सकते। हमें अपने मुआशरे को बेहतर बनाने की कोशिश करनी चाहिए। मैंने बात की थी कि हम अपने हमसाए को, अगर वो नहीं पढ़ सकता तो हमें जो चीजें पता है हम उसको बताने की कोशिश भी नहीं करते, हालांकि हम उसको बता के उसका फायदा कर सकते हैं। तो आप इस पर क्या कहना चाहते हैं कि ये हम जो हमारा मुआशरा ही नहीं सिखाना चाहता एक दूसरे को, तो हम कैसे आगे बढ़ेंगे?
1: बिल्कुल ऐसे ही है, आपने 110% ठीक बात की। इंडिविजुअली माशरती तौर पे अगर हम देखें तो हमारे पे बहुत से फ़राइज हैं, और वो उनकी ज़िम्मेदारी से हम कभी भी अपना सर नहीं छुड़वा सकते। हम ये बात नहीं कर सकते कि हम पे कोई ज़िम्मेदारी नहीं है। अगर हमने एक लफ्ज़ भी सीखा है तो अगर हम अपने मज़हब की रूह से देखें, अपने माशरे की रूह से देखें, तो हमारे पास वो एक लफ्ज़ भी ज़िम्मेदारी रखता है, हमारे पास वो एक लफ्ज़ भी एक जो है वो उम्मीद रखता है कि हम उस एक लफ्ज़ को भी आगे दुनिया तक पहुंचाएं। तो बड़ा ज़रूरी है कि अपने आसपास लोगों को, जो आपके पास इल्म है वो उन तक ट्रांसफ़र करें, जो आप सीख चुके हैं कोशिश करें वो आम दुनिया को, तमाम लोगों को सिखाएं। और लिटरेसी हकीकतन नाम ही इस चीज़ का है, सीखो और सिखाओ। अगर मैं इस 2026 के यूनाइटेड नेशंस के इस साल के मैसेज को एक जुमले के अंदर मुकम्मल करूं तो वो यही होगा, उसामा, के इल्म सीखो और इल्म सिखाओ।
2: क्या बात है, बहुत अच्छी बात की आपने। मेरा भी जो हमारे सामईन हैं उनको यही पैगाम होगा कि दुनिया में बेशुमार बच्चे हैं और बड़े हैं जिन्होंने आज भी बुनियादी तालीम और खानगी के मौका को हासिल किया जो कि पढ़े हैं, और हमें ये सोचना होगा कि एक ऐसा मुआशरा जहां हर शख्स पढ़ और समझ सके, जो ज़्यादा बाइख्तियार हो, ज़्यादा बाशऊर हो, और तरक्की याफ्ता मुआशरा होता ही ऐसा है। ठीक है, तो आज हम ये जो दिन मना रहे हैं, आलमी दिन मना रहे हैं, इसकी बजाय, इसको मनाने की बजाय हम एक छोटा सा आज अहद करें। इसका मतलब यही है, एक अहद करें, वो ये कि हम इल्म को सिर्फ अपने तक महदूद ना रखें, किसी एक बच्चे को किताब दे दें, किसी एक शख्स को पढ़ने में मदद कर दें, किसी एक दोस्त को सीखने के लिए हौसला दे दें, क्योंकि एक किताब एक इंसान को बदल सकती है और एक तालीम याफ्ता इंसान पूरी नस्ल बदल सकता है। मेरा यही पैगाम है, आप इख्तिताम पे क्या कहना चाहेंगे?
1: बिल्कुल, मैं इख्तितामी मराहिल में इस प्रोग्राम के उसामा आपके तमाम ख्यालात से मुस्तफीद भी हूँ और इस्तफादा करता हूँ, क्योंकि इस दुनिया में सबसे बड़ी ताकत जिसके जरिए हमने इस दुनिया के खिलास से बाहर कदम एक चांद पे रखा और दुनिया को बतलाया कि इंसान के अंदर कितनी ताकत है, वो इंसान जिसका एक छोटा सा दिमाग कितनी ताकत रखता है कि हम एक जगह से हवा में लहरते हुए दुनिया के एक कोने से दूसरे कोने तक पहुंच जाते हैं। इस दिमाग ने बतलाया कि इतनी बड़ी बड़ी बड़ी, बड़ी कोरोना जैसी बीमारियों से हम टैकल करना जानते हैं। इस दुनिया में हमने वो करके दिखाया कि जिसका ज़ाहिरी तौर पे या माजी में हमारे आबाओ अजदाद जिसके ख्याल से भी दूर थे, तो ये सब कुछ मुमकिन हो सकता था, हुआ वो सिर्फ तालीम की वजह से, वो सिर्फ शऊर की वजह से। और आज का पैगाम और आज के इस प्रोग्राम के इख्तितामी मराहिल जो हैं वो भी इस पे मबनी हैं कि इल्म सीखिए, इल्म सिखाइए, शऊर हासिल कीजिए, शऊर हासिल दूसरों को करवाइए। इसी के साथ अपने मेज़बान अली हसन को दीजिए इजाज़त, सुनते रहिए FM 92.6 UCP की दुनिया।

0: Admissions open for fall 2026. Explore the diverse degree programs offered by Faculty of Media and Mass Communication at University of Central Punjab. We are offering BS Media and Communication Studies, BFA Visual Communication Design, BFA Visual Art. Contact us at 080-000-827 or apply on admissions@ucb.edu.pk. Faculty of Media and Mass Communication, University of Central Punjab.
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन,
1: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान.
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से.
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की.
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर वन.
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: UCP की दुनिया.
2: आप सुन रहे हैं FM 92.6.
1: सुनते रहिए.
3: बिस्मिल्लाह रहमान रहीम. अस्सलाम वालेकुम मेरे मौजूद सामईन, एक दफ़ा फिर आपकी खिदमत में हाजिर हूँ. डॉक्टर सैयद करार हैदर आपका मेज़बान हमेशा की तरह. आज हम एक नए डिपार्टमेंट के साथ हाजिर हुए हैं. डिपार्टमेंट तो पुराना है लेकिन रिकॉर्डिंग में नया है, जिसका नाम है डिपार्टमेंट ऑफ मैथमेटिक्स, जो कि कुदरत की ज़बान जिसमें लिखा जाता है ना, वो मैथमेटिक्स है. और मैं खुशनसीब हूँ कि आज हमारे साथ स्टूडियो में मौजूद हैं मैथमेटिक्स के हेड ऑफ़ द डिपार्टमेंट, नन अदर देन डॉक्टर शाहिद सईद सिद्दीकी साहब, जिनका एक बहुत तवील तजुर्बा है, खुद ही बताएंगे. उनके साथ हमारी दो बच्चियाँ, मेरे नज़दीक तो बच्ची हैं क्योंकि मेरे हाथों से इनकी सिलेक्शन हुई. एक हैं मिस सबा नईम और उनके साथ मौजूद हैं मिस रोशा ताहिर. तो आइए बग़ैर किसी तवक्कुफ़ के अपने प्रोग्राम का आगाज़ करते हैं. डॉक्टर साहब, यानी मेरी मुराद डॉक्टर शाहिद सईद सिद्दीकी से है. डॉक्टर साहब, आप मुझे अपना मुख्तसरन तारुफ करवाइए, डेढ़ से दो मिनट, कि आपने अपने तालीमी सफ़र का आगाज़ कैसे किया.
4: शुक्रिया, बहुत बहुत मुझे मौका मिला. मैंने पंजाब यूनिवर्सिटी से MSc की और फिर दुनल यूनिवर्सिटी लंदन से PhD की और पंजाब यूनिवर्सिटी में कंटिन्यू रहा. और मैं वहाँ मेरे मुझे HSC बेस्ट यूनिवर्सिटी टीचर अवार्ड भी पंजाब यूनिवर्सिटी की तरफ से मिला, और पहले बैच में टेन्योर्ड प्रोफेसर की हैसियत से और चेयरमैन की हैसियत से मैं रिटायर हुआ. उसके बाद मैंने डायरेक्टर जनरल अब्दुल सलाम स्कूल ऑफ मैथमेटिकल साइंसेस में दो साल रहा, और 2017 मार्च में FOIT में UCP ज्वाइन किया, और आजकल मैं यहाँ मैथमेटिक्स में HOD हूँ. और हमारा ये जो मैथमेटिक्स डिपार्टमेंट है, ये सेंट्रलाइज्ड मैथमेटिक्स डिपार्टमेंट है, और बहुत बड़ी टीम है हमारी. हमारे फैकल्टी मेंबर्स भी 23 फैकल्टी मेंबर्स हैं, जो मेरे ख्याल में दूसरे डिपार्टमेंट्स के नस्बत भी ज़्यादा हैं, क्योंकि हम UCP के 8 फैकल्टीज़ को कैटर कर रहे हैं. और इन फैकल्टीज़ में 180 के करीब हमारे सेक्शन हो जाते हैं तमाम फैकल्टीज़ में. 9 हमारे PhD फैकल्टी मेंबर हैं 23 में से, और 13 जो हैं वो नॉन PhD हैं. 30 के करीब विजिटिंग फैकल्टी भी हम देख रहे हैं. और हमारे जो प्रोग्राम यहाँ ऑफ़र किए जा रहे हैं वो BS मैथमेटिक्स है, MPhil और PhD मैथमेटिक्स भी चल रहा है, और आइंदा हमारा प्रोग्राम BS मैथमेटिक्स विद डेटा साइंस ऑफ़र करने का.
3: बहुत शुक्रिया डॉक्टर साहब. जैसे कि मैंने आपको अपने इंट्रो में बताया, डॉक्टर साहब तो ख़ुद अपनी ज़ात में एक जहान आबाद किए हुए बैठे हैं, और हम खुशनसीब हैं कि हमें इस तरह के तजुर्बाकार और काबिल हेड ऑफ़ द डिपार्टमेंट की खिदमात हासिल हैं. अब मैं जानना चाहूँगा, क्योंकि कहते हैं ना कि वजूद जन से है तस्वीर कायनात में रंग, तो हमारी दोनों बच्चियाँ ये बैठी हैं, ये कायनात में रंग का बायस हैं. और मैं अब जिनसे सवाल करूँगा वो हैं मिस रोशा ताहिर. और मुझे ये एजाज़ हासिल है, जब मैं फैकल्टी ऑफ इंफॉर्मेशन टेक्नोलॉजी में होता था तो इन दोनों बच्चियों को, यानी मिस रोशा ताहिर उनके साथ जो मिस सबा नईम बैठी हैं, میرے ہوتے ہوئے ہی آئی تھیں. میں بغیر کسی توقف کے مس روشا تائی سے پوچھنا چاہوں گا کہ آپ نے کب جوائن کیا ایف او آئی ٹی اور آپ کب منتقل ہوئیں, شفٹ ہوئیں یہاں ایف او ایس ٹی میں؟
5: السلام علیکم. سو دس از روشا تاہے. جیسے سر نے بہت زیادہ اچھا تعارف کروا دیا, اس کی حقدار شاید میں نہیں ہوں, لیکن پنجاب یونیورسٹی سے میں نے ایم فل گریجویٹ کیا تھا 2018 میں. اینڈ دین دی فرسٹ جاب دیٹ آئی اپلائیڈ فار واز ایٹ جی یو سی پی, اینڈ الحمد للہ آئی گاٹ سلیکٹڈ. سو اس میں ایک انٹرسٹنگ چیز یہ ہے کہ ڈاکٹر شاہد سعید صدیقی واز مائی ٹیچر ایٹ پنجاب یونیورسٹی وین آئی واز ان مائی ففتھ سیمسٹر. اس میں سر ٹاٹ می ٹوپولوجی, اینڈ ابھی تک میں یہی کہتی ہوں کہ سر شاہد سے بیسٹ ٹیچر مجھے آج تک نہیں ملا ہے, اینڈ ہز وے آف ٹیچنگ از جسٹ سو آؤٹ اسٹینڈنگ دیٹ اٹ انسپائرڈ می ٹو اپلائی فار ٹیچنگ. اس ٹیچنگ جاب میں آنے کا ریزن ہی سر شاہد ہے, میرے لیے ایک انسپریشن ہے. سو 2018 میں آئی اپلائیڈ ان یونیورسٹی آف سینٹرل پنجاب, اینڈ دین آئی گاٹ سلیکٹڈ ایز وزٹنگ لیکچرر, اینڈ دین آفٹر ون ایئر الحمد للہ آئی گاٹ سلیکٹڈ ایز پرماننٹ لیکچرر ان فیکلٹی آف سائنسز وچ از ناؤ فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی. اینڈ دین آفٹر اے ایئر اینڈ اے ہاف اٹ واز ایکسپینڈیڈ ان ٹو فیکلٹی آف سائنس اینڈ ٹیکنالوجی, اینڈ ناؤ مارچ 2 مارچ کو کچھ ڈیز بعد میں 6 ایئرز ہو جائیں گے میرے یو سی پی میں الحمد للہ. اینڈ اب مجھے لگتا ہے کہ یہ بہت جلدی ٹائم گزر گیا ہے, 6 ایئرز بہت زیادہ ہوتے ہیں, اینڈ مور دین ہاف اے ڈیکیڈ, بٹ اٹس بین این امیزنگ ایکسپیرئنس الحمد للہ.
3: مس روشا, جیسے کہ آپ نے اپنے تعارفی کلمات میں بتایا کہ آپ کا پہلا تجربہ پڑھانے کا یو سی پی میں تھا,
5: یس,
3: اور ایف او آئی ٹی میں آپ نے پڑھایا میتھمیٹکس ڈپارٹمنٹ میں. میں اپنے سامعین کے فائدے کے لیے یہ پوچھنا چاہوں گا کہ وہ پہلے دن کلاس روم میں گئیں تو وہ کیسا تجربہ تھا, اس کے بارے میں ہمیں بتائیے 2 سے 3 منٹ.
5: سر 2018 میں میں نے گریجویٹڈ, آئی واز جسٹ 24 ایئرز اولڈ, اینڈ 2 منتھس پہلے میں گریجویٹ ہوئی تھی, اینڈ اسٹوڈنٹس جن کو میں پڑھا رہی تھی وہ میرے سے 2-3 سال چھوٹے تھے, اینڈ لیکن آئی فیل پراؤڈ دیٹ مجھے ان کو لے کر چلنے میں, ان کو ہینڈل کرنے میں الحمد للہ کوئی مسئلہ نہیں ہو. آئی واز گیون 7 سیمسٹر, اینڈ الحمد للہ فرسٹ ڈے سے اینڈ تک کوئی ڈسپلنری ایشو نہیں ہوا, اینڈ آئی اسٹارٹیڈ لرننگ فرام ڈے 1. میں صرف یہ نہیں ہے کہ اسٹوڈنٹس تک آپ نے نالج ٹرانسفر کرنا ہے, میرا یہ ہوتا ہے کہ میں جتنا ان سے لرن کر سکوں, کیونکہ کہتے ہیں نا کہ جو آپ کی نیکسٹ جنریشن ہوتی ہے وہ آپ سے 10 ایئرز اہیڈ ہوتی ہے, تو ان سے ہم جتنا لرن کر سکتے ہیں کرنا چاہیے, نہ کہ یہی سمجھنا چاہیے کہ ہمیں سب کچھ آتا ہے. تو ان 6 ایئرز میں میرا انٹرسٹ اور ڈیولپ ہو گیا کہ میتھمیٹکس کیونکہ ہر جگہ پہ ہوتا ہے, ہر سائنس میں ہر فیلڈ میں اس کی بیسز ہوتی ہے, تو انفارمیشن ٹیکنالوجی میں میرا انٹرسٹ ڈیولپ ہو گیا اس کے ساتھ کہ میں نے اس میں پروگرامنگ لینگویجز سیکھنا اسٹارٹ کر دی, اینڈ اس ٹیچنگ کریئر میں میں نے اپنے اکیڈیمک کریئر سے زیادہ سیکھا ہے. سو اینڈ ابھی بھی میں لرن کر رہی ہوں کہ آئی وش ٹو ڈیولپ نیو اسکلز, اینڈ اس کو پھر امپلیمنٹ کر کے اور ٹیچنگ اسٹائل میں بھی جو میں پہلے ایکسپیرئنس کرتی تھی کہ ہمارے ٹیچرس کو تھوڑا ڈفرینٹ پڑھانا چاہیے, اس کو یہاں پہ یو سی پی میں امپلیمنٹ کرنا بہت مطلب اچھا لگتا ہے, کیونکہ یہاں پہ جو انوائرمنٹ ہے نا بہت زیادہ کمفرٹیبل ہے, نان ٹاکسک انوائرمنٹ ہے کہ یہاں پہ آپ کو you are heard here. اگر آپ کوئی اوپینین دے رہے ہیں تو اس کو بہت اچھے طریقے سے سنا جاتا ہے اور پھر اس کو امپلیمنٹ بھی کیا جاتا ہے اگر وہ آبویسلی ویلڈ ہو تو.
3: اب ہم چلتے ہیں ایک بریک کی طرف, اور کہیں مت جائیے گا, سنتے رہیے گا FM 92.6 UCP کی دنیا.

0: University of Central Punjab, FM 92.6, UCP Ki Duniya.
1: मेरे प्यारे सामईन, आप जानते हैं कि आप सुन रहे हैं यूसीपी की दुनिया और हम एफओएसटी का प्रोग्राम कर रहे हैं हफ्तावार, जिसको वीकली बोलते हैं, यानी फैकल्टी प्रोग्राम, जिसमें आज नौबत है, फारसी में नौबत बोलते हैं, उर्दू में बारी बोलते हैं. आज बारी है मैथमेटिक्स डिपार्टमेंट की और मैंने आपको तारुफ करवाया, तमाम लोग मेरे साथ मौजूद हैं. मैं मैम रोशा की तरफ हैं तो बहुत छोटी, लेकिन इज्जत के लिए, ताजीम के लिए, तकरीम के लिए मैं इनको मैम बोल रहा हूँ. कि आप मुझे ये बताइएगा कि आप इसके अलावा भी कुछ काम करती हैं, मैं जानता हूँ. उनमें से एक काम ये है, जो भी हमारे एफएसटी में कोई भी ऐसा जो काबिल ज़िक्र वाकया रूनुमा होता है, आप उसको फेसबुक पे लगाती हैं. बताइए वो तजुर्बा कैसे है, उस पर आप कैसे काम करती हैं. ओवर टू यू.
2: थैंक यू सर. सर ये बहुत इंटरेस्टिंग क्वेश्चन है, क्योंकि जैसी मेरी पर्सनैलिटी है, आई लाइक टू स्टे अपडेटेड, और जो लेटेस्ट ट्रेंड्स होते हैं उनके साथ मुझे होता है कि आई शुड बी अपडेटेड, क्योंकि हमने यंगस्टर्स को पढ़ाना होता है. तो इफ़ वी स्टे इन टच विद सोशल मीडिया, जो कि आजकल यंगस्टर्स की लैंग्वेज है, तो वी कैन कम्युनिकेट बेटर. तो क्लासरूम्स में भी इसका बहुत इफ़ेक्ट होता है कि हमें लेटेस्ट ट्रेंड्स, लेटेस्ट जो भी पूरी वर्ल्ड में जो भी लेटेस्ट ट्रेंड्स हैं, हम उनसे अवेयर रहेंगे तो ही हम स्टूडेंट्स के क्वेश्चंस का आंसर कर सकेंगे. तो इस वजह से जो फेसबुक एंड इंस्टाग्राम एंड लिंक्डइन, जो भी सोशल मीडिया प्लेटफॉर्म्स हैं, डॉक्टर हाफिज़ा रिजवाना कौसर गेव मी दिस अपॉर्चुनिटी टू हैंडल दिस प्लेटफॉर्म्स. सिंस देन आई हैव बीन अपलोडिंग ऑल द लेटेस्ट इवेंट्स दैट्स बीन हैपनिंग एट एफओएसटी. तो उसमें हमारे पास जितनी भी इवेंट्स होते हैं, जो कि अल्हम्दुलिल्लाह काफ़ी ज़्यादा है माशाल्लाह, आई हैव टू पोस्ट डेली, बट इसमें मुझे ये सेटिस्फैक्शन मिलती है कि दे आर अवेयर कि हमारा एफओएसटी डिपार्टमेंट किस लेवल तक कौन से काम कर रहा है. तो स्टूडेंट्स भी उस ऑब्वियसली उन सब पेजेस को फॉलो करते हैं, तो उनको एप्लीकेशंस का पता चलता है, उनको ये होता है कि एफओएसटी किसी से पीछे नहीं, क्योंकि अगर हम पूरी वर्ल्ड में यूनिवर्सिटीज़ देखें, दे आर प्रेजेंट सोशली एंड वो बहुत एडवर्टीजमेंट करते हैं, बहुत मार्केटिंग करते हैं, और मोस्टली अब तो 60-70% सोशल मीडिया पर होती है. तो ये बहुत ज़रूरी है, अब तो ये मैंडेटरी हो गया आई गेस. तो इसको मैं कोशिश कर रही हूँ कि इसको थोड़ा और इन्हांस लेवल पे लेके जाया जाए, स्पॉन्सर्ड हो जाए ये एडवर्टीजमेंट्स हमारी सोशल मीडिया पेजेस भी. दैट इज़ इन वर्क्स, बट अल्हम्दुलिल्लाह इट विल बी लॉन्च सून.
1: बहुत शुक्रिया मिस रोशा, आपने बड़े तफसील से बताया और आपकी आवाज़ जो तवानाई और एनर्जी मुझे नज़र आई, वो इस चीज़ की गमाजी करती है कि आप इस काम को दिलचस्पी से करती हैं, बेजारी से नहीं करती हैं. जो कि हम अक्सर कहते हैं, मेरे पास इतना टीचिंग लोड है, इतने स्टूडेंट्स को पढ़ाना है, ये मुझे बात आप पे बहुत अच्छी लगती है. बहुत शुक्रिया आपका, बहुत अच्छा लगा, सलामत रहिए. अब मैं बग़ैर किसी हीलो हुज्जत के बढ़ना चाहूँगा, हमारी एक और यंग कॉलीग यहाँ बैठी हैं, मुझे ये एजाज़ हासिल है कि इनको भी मेरे होते हुए सिलेक्ट किया गया, और इनका नाम है मिस सबा नईम, और इनके वालिद भी पढ़ाते रहे हमारे पास आके, इनके साथ इस तरह भी ताल्लुक है मेरा. और बग़ैर किसी तवक्कुफ के मिस सबा नईम, वही सवाल आपसे करूँगा जो मिस रोशा ताहिर से किया था, कि आप जब पहली दफ़ा गईं क्लासरूम में, मेरे तो अपने बारे में बताइए, थोड़ा सा तालीमी सफ़र आपका कहाँ से शुरू हुआ और कहाँ इख्तिताम पज़ीर हुआ, और कब आप यूसीपी में आई?
3: थैंक यू सर. मेरा भी तारुफ थोड़ा रोशा की स्टोरी से काफ़ी मैच करता है. आई एम ऑल्सो स्टूडेंट ऑफ डॉक्टर शाहिद सिद्दीकी, हमने पंजाब यूनिवर्सिटी से ग्रेजुएट एमफिल भी वहीं से किया था, बट आई थिंक आई एम 2 years सीनियर रोशा. तो आई जॉइंड यूसीपी इन 2016, और वही मुझे याद है कि आई जस्ट रिसेंटली ग्रेजुएटेड एमफिल किया था, एंड यूसीपी वाज वन ऑफ द फर्स्ट इंस्टीट्यूशन जहां मैंने अप्लाई किया. एंड देन यहां का सिस्टम की बहुत फेयर है कि उन्होंने मुझे मॉक लेक्चर में साथ ही बुलाया, एंड देन ऑन मेरिट मेरा जो है सिलेक्शन भी हो गई थी. सो लेकिन मैथ्स जो है सब्जेक्ट, I have loved mathematics since my childhood, और साथ उसके teaching जो है वो भी मेरा पेशा, so these two both things combine. So I actually you know love my job. I've always been I love being like teaching mathematics.
1: बिल्कुल ठीक, बहुत शुक्रिया आपने अपना तारुफ करवाया. मुझे ये बताइएगा جب آپ نے کلاس روم میں جا کے اناؤنس کیا کہ آپ کا یہ پہلا تجربہ ہے کہ آپ نے نہیں اناؤنس کیا؟
3: نہیں سر, وہی روشا والی اسٹوری کہ آئی واز اگین کوائٹ ینگ, تو مجھے تو یاد ہے کہ اسٹوڈنٹس میں کلاس میں گئی تو دے ایکچولی تھاٹ آئی واز اے اسٹوڈنٹ, لیکن وہی والی بات ہے کہ ہم اس طریقے سے پریپیئر کر کے جاتے ہیں سارا لیسن پلان, سو اٹ واز اگین اے لرننگ ایکسپیرئنس فار می ایز ویل, اور ان کے ساتھ ہی ہم نے لرن بھی کیا ہے. دین جب آپ ٹیچنگ پروفیشن میں جاتے ہیں یو ایکچولی گیٹ ٹو لرن مور, آپ کو اپنے سبجیکٹ کی ڈیپتھ کے بارے میں زیادہ پتہ چلتا ہے. اینڈ ناؤ اٹس بن 8 years, تو اینڈ اسٹل آئی گیٹ ٹو لرن نیو تھنگس ایوری ڈے اگین.
1: بہت شکریہ مس صبا نہیں, ڈاکٹر شاہد صدیقی صاحب, چونکہ آپ میرے ہمسائے بھی ہیں اور میرے قریب ساتھ والے کمرے میں بیٹھتے ہیں, آپ کا کیبن 4 ہے, میرا کیبن 5 ہے, اسی طرح ہم ایف او آئی ٹی میں بھی اکٹھے ہی بیٹھتے تھے, لگتا ہے ہم نے اکٹھے یہاں سے جانا بھی ہے, یو سی پی سے میری مراد ہے, دنیا سے نہیں. اللہ آپ کی زندگی مزید طویل کرے, آپ کو حیاتی بخشے. میں آپ سے پوچھنا چاہوں گا کہ آپ کو یو سی پی میں پڑھاتے ہوئے اتنا طویل عرصہ گزر گیا, آپ کیا فرق محسوس کرتے ہیں ایک پبلک سیکٹر یونیورسٹی میں ایک پرائیویٹ سیکٹر یونیورسٹی میں, بنیادی فرق آپ کو کیا نظر آتا ہے؟
4: جی شکریہ بہت بہت. ایکچولی واقعی میں نے جو مین چیز یہاں آ کے دیکھی کہ یو سی پی واز آلریڈی آرگنائزڈ مجھ سے پہلے, تو میں نے اپنا ایک حصہ ضرور ڈالا ہے اس میں, اور وی آر کنٹینیوسلی اسٹرگلنگ کہ ہم اور آگے کی طرف چلیں اور بہتری لائیں, اور مجھے یہ بتاتے ہوئے خوشی ہو رہی ہے کہ لیڈرشپ کا یہی کام ہے کہ اسائن دے رائٹ آس ٹو رائٹ پرسن, تو میں نے اپنی ٹیم کو جو جو کام دیا جس میں یہ دونوں بیٹھی ہیں صبا نعیم بھی اور روشا, انہوں نے میری توقعات سے بڑھ کے ذمہ داری نبھائی, اور چونکہ ہمارا سینٹرلائز سسٹم ہے ایف آئی ٹی میں بہت زیادہ سیکشن ہوتے ہیں, تو مجھے وہاں بھی کوآرڈینیٹر بھی انہیں کو بنانا پڑا, ایک کورس میں روشا ہیں اور دوسرے کورس میں صبا نعیم, اور انہوں نے بڑی محنت سے کام کیا اور ابھی بھی یہ لے کے چل رہے ہیں, اور جو جو بھی میرے ذہن میں امپرومنٹ کے لیے کوئی بھی آئیڈیا آتا ہے یہ ان کو اسی طرح سے امپلیمنٹ کرتے ہیں, اپنی پوری ٹیم کے ساتھ کنٹینیوس میٹنگز بھی کرتے ہیں, اور ہمارا یہاں یہ بھی ہم کر رہے ہیں کام کہ ہر 4 ہفتے کے بعد میں نے اپنی ٹیم سے کہہ رکھا ہے کہ بلکہ تمام سے کوآرڈینیٹر تو اس کو آبزرو کرتے ہیں کہ اسٹوڈنٹس کی پرفارمنس دیکھتے رہیں, تاکہ اینڈ پہ آ کے اگر کوئی یہ کہے کہ کلاس میں 5 بچے فیل ہو گئے تو ہمیں اس کا وہ ہم نے سننا چاہتے ہیں, ہمیں پتہ ہو کہ بچہ کیوں فیل ہو رہا ہے, ٹیچر کی ایفرٹ کہاں چلی گئی ہے, تو ٹیچر جو اور ان کو ان لوگوں کو آئیڈینٹیفائی کریں جو بالکل پرفارم نہیں کر رہے, جو اوپر نہیں آ رہے, دے آر اراؤنڈ 50% مین کے وہ تو مارجن پہ ہیں, کسی وقت بھی کچھ ہو سکتا ہے, تو یہ ایفرٹ ہماری چل رہی ہے اور الحمدللہ آگے اور اس کو بہتر کرنے کی کوشش کریں گے. سمر میں ہم ایک اپنے ورک شاپ بھی کرتے ہیں جس میں ریویو کرتے ہیں اپنے تمام اس کا, تو الحمدللہ میں ہم نے ایف ایم ایس میں مریم ہیں ہماری ٹیچر, ان کو ان کا کلسٹر ہیڈ بنایا ہوا ہے, اور کلسٹر ہیڈ بھی ہیں ہمارے علیحدہ علیحدہ, ڈاکٹر سمیرا کو بھی کلسٹر ہیڈ ہیں, اور کوآرڈینیٹر اس کے علاوہ ہر کورس کے کوآرڈینیٹر اپنی اپنی جگہ کام کر رہے ہیں, اور آگے کی طرف جا رہے ہیں, ایک سنگل فائنل ایگزام اور سنگل یعنی ان کا مڈ ٹرم بھی ہو رہا ہے, اور بچوں کی کاؤنسلنگ بھی ہو رہی ہے, اور ان کو ان کے کلاسز میں ہم وزٹ بھی کر لیتے ہیں, جا کے پوچھ بھی لیتے ہیں کہ کیا مسئلہ ہے, اور میرے پاس ایک بچہ آیا جب میں نے اس کو بلایا کہ بھی آپ کیا مسئلہ ہے, آپ کیوں نہیں کام کر رہے, تو پتہ چلا وہ تو اپنے والدہ سے ناراض ہے, تو میں یہ سمجھتا ہوں کہ ٹیچر شوڈ بی ویری کلوز ٹو ہز اور ہر اسٹوڈنٹس, اس کو پتہ ہونا چاہیے کہ بچہ کام کیوں نہیں کر رہا.
1: جی بہت شکریہ.
3: اس میں میں ایک ایڈ کرنا چاہوں گی, بین اے اسٹوڈنٹ آف اے پبلک یونیورسٹی اینڈ دین ٹیچنگ ان اے پرائیویٹ یونیورسٹی, ایک جو چیز ایز اے ٹیچر میں نے بہت چیز اپنے نوٹ کیا کہ وی ہیو بن کانسٹنٹلی لرننگ, ہماری یہاں پہ ٹیچر ٹریننگ ہوتی ہے, جیسے سر نے ذکر کیا کہ ان آور سمر سیمسٹر وی ایکچولی ڈو ورک شاپس آن میتھمیٹیکل پیڈاگوجی, کہ یہ جو میتھ ہمارا سبجیکٹ ہے بیسکلی تھوڑا سا یا اٹس کائنڈ آف کیا یا آئی در یو آر اے میتھ پرسن اینڈ دین یو آر ناٹ اے میتھ پرسن, اس میتھ کو ہم ڈی بنک کرنے کی ہمیشہ کوشش کرتے ہیں کہ میتھس از اے لینگویج آف یونیورس, تو یہ بہت اہم سبجیکٹ ہے, اور اس کے علاوہ دوسرا کیونکہ ہم جیسے ذکر کیا یو ہیو سین کہ ہمارے میں ینگ ٹیچرز بہت زیادہ ہیں, سو ہم لوگ موسٹلی دے آر سم جنریشن ملینیلس کافی ٹیچرز ہیں, اینڈ دین جو ہماری اسٹوڈنٹ آڈینس ہے دیٹ از جنریشن سی, سو ملینیلس کی یہ تھوڑی سی خاصیت ہوتی ہے کہ ہم اپنے آپ کو بہت جلدی اڈاپٹ کر لیتے ہیں, सो वी आर एबल टू एक्चुअली अंडरस्टैंड कि जनरेशन जो हमारी क्लास में स्टूडेंट्स हैं उनसे हमने किस तरीके से उनको कन्विंस करना है, उनकी लैंग्वेज में हम बात करने की कोशिश करते हैं. सो दिस इज़ समथिंग जो हमारी एक्टिवली लर्निंग होती है, ये हमें डिफ्रेंशिएट करती है फ्रॉम एनी पब्लिक यूनिवर्सिटी.
1: बहुत शुक्रिया डॉक्टर सिद्दीकी साहब. दोबारा आपकी तरफ बढ़ूंगा. मुझे ये बताइएगा कि नॉर्मली साइंस के जो सब्जेक्ट्स होते हैं, जैसे मैथमेटिक्स हो गया, मेरा सब्जेक्ट फिजिक्स हो गया, केमिस्ट्री हो गया, जूलॉजी बॉटनी हो गई, ये थोड़े से ज़रा बच्चों के लिए मुश्किल होते हैं इनको सिमुलेट करना, इनको हजम करना. तो आप मुझे ये बताइए आप किस तरीके से पूरे 4 साल के लिए अपने बच्चों को वहीं रखते हैं और किस तरीके से वो ग्रेजुएट होकर निकलते हैं, उससे पहले अपना रास्ता तब्दील नहीं कर लेते, कोई और डिपार्टमेंट ज्वाइन नहीं कर लेते? मेरा ये आपसे सवाल होगा.
4: जी, इसमें मैं तो ये समझता हूँ कि हमें पहले सेमेस्टर से ही बच्चों को ये बताना चाहिए कि आप किसी एक टारगेट लेकर आए हैं और डिग्री के लिए आ रहे हैं और इसमें अपना जो स्टेमिना है उसको बरकरार रखना है. और यूसीपी की पॉलिसी भी है कि सीनियर टीचर शुरू के सेमेस्टर में ज़रूर पढ़ाएं, और स्पेशली एचओडी के लिए तो है कि वो एक कोर्स अंडरग्रेड को ज़रूर लें, तो उससे भी इंटरेक्शन काफ़ी बेहतर रहता है और उन्हें बार बार याद दिलाना पड़ता है कि आपका टारगेट क्या है. मैंने ये ऑब्जर्व किया है कि 7th-8th सेमेस्टर में आके ये फेड अप हो जाते हैं मैथमेटिक्स के, और मैथमेटिक्स बहुत ज़्यादा कंटिन्यूसली पढ़ाना भी बहुत ज़्यादा मुश्किल है. और मैं ये कहा करता हूँ कि टीचर का रोल तो एक चाइल्ड स्पेशलिस्ट की तरह होता है, क्योंकि बच्चा जो है जब उसको पता चलता है कि मैंने डॉक्टर पे जाना है तो और मुझे रोना है, तो वो तो डॉक्टर को देखते ही उसने रोना शुरू कर देना है. तो बेहतरीन चाइल्ड स्पेशलिस्ट वो है जो उसको बहलाएगा, उसको टॉय दिखाएगा इधर उधर के, और उसको इंजेक्शन भी लगा देगा, और उसको बाद में याद आएगा कि मैंने रोना भी है. तो टीचर का रोल ये है कि जो बच्चे पढ़ने भी नहीं आए घर से, अटेंडेंस लगवाने आए हैं, उन्हें बाद में पता चले कि हमें तो पढ़ा के भेज दिया गया. तो ये ही सबसे बड़ी कामयाबी है.
1: मेथोडोलॉजी आपने बयान की
4: तो
1: बहुत जी, अच्छा जी. और मेरा ख्याल है एक वक्त हुआ चाहता है हम एक और ब्रेक की तरफ बढ़ते हैं. कहीं मत जाइएगा, सुनते रहिएगा.